0: Coming up next, 101 News Headlines. News Headlines.
1: सुबह के 7 बजे हैं। अस्सलामु अलैकुम। आज जुमतुल मुबारक है, सफर की दौर जुलाई की 17 तारीख। ये रेडियो पाकिस्तान है। मुदस्सिरा अथर से खबरें सुनिए। अहम खबरों का खुलासा। वज़ीर-ए-आज़म ने खित्ते में मौजूदा गैर यकीनी सूरत हाल के पेश नज़र किसी भी मुमकिन चैलेंज से निमटने के लिए मुकम्मल तौर पर तैयार रहने की हिदायत की है। नायब वज़ीर-ए-आज़म और चीन के वज़ीरे ख़ारिजा ने शंघाई में मुलाकात के दौरान तज़वीराती ताउन पर मबनी शराकत दारी मजीद मुस्तहकम बनाने के अज़्म का इआदा किया है। पाकिस्तान मस्नूई ज़हानत की आलमी ताउन तंजीम का बानी रुकन बन गया है। अदविया साजी और सेहत आमा के शोबे में दो रोजा पाक चीन कारोबार सरमायाकारी कॉन्फ्रेंस आज इस्लामाबाद में शुरू होगी। पाकिस्तान ने सूडान के इलाके दारफोर में रैपिड सपोर्ट फोर्सेस के संगीन मजालिम की शदीद मजम्मत की है। पाकिस्तान और जनूबी अफ्रीका की 19 साल से कम उम्र खवातीन खिलाड़ियों के दरमियान 5 मैचों की सीरीज का दूसरा T20 क्रिकेट मैच आज कराची में खेला जाएगा। खबरें तफसील से। वज़ीर-ए-आज़म मोहम्मद शहबाज शरीफ ने मुतल्लिका हुकाम को खित्ते में मौजूदा गैर यकीनी सूरत हाल से पैदा होने वाले किसी भी मुमकिन चैलेंज से निमटने के लिए मुकम्मल तौर पर तैयार रहने की हिदायत की है और हुकूमत की किफायतशारी और ईंधन बचत मुहिम के लिए अवामी हिमायत को सराहा है। मुल्की मईशत पर इलाकाई कशीदगी के मरतब होने वाले असरात का जायजा लेने के बारे में इस्लामाबाद में आला सतह के एक इजलास की सदारत करते हुए उन्होंने खित्ते में गैर यकीनी सूरत हाल के पेश नज़र किसी भी मुमकिन चैलेंज से मौसर तरीके से ओहदा बरा होने के लिए हम वक्त तैयार रहने का हुक्म दिया। शहबाज शरीफ ने कहा कि मुल्क की मईशत मुस्तहकम है। उन्होंने हुकाम को हिदायत की कि मौजूदा सूरत हाल को मद्देनजर रखते हुए बरवक कार्रवाई को यकीनी बनाने के लिए एक जामे हंगामी मंसूबा तैयार किया जाए। इजलास को बताया गया कि मुल्क की जरूरियात को पूरा करने के लिए पेट्रोलियम मसनूआत के वाफर जखायर मौजूद हैं। नायब वज़ीर आज़म मोहम्मद इसहाक डार ने शंघाई में चीन के वज़ीर ख़ारिजा वांग यी के साथ दो तरफा मुलाकात की है। दोनों रहनुमाओं ने पाक चीन दो तरफा ताल्लुकात के वसी दायरे कार का जायजा लिया और सदाबहार तज़वीराती ताउन पर मबनी शराकत दारी को मजीद मुस्तहकम करने का मुश्तरका आज़म दोहराया। फरीकैन ने खित्ते और दुनिया की बदलती हुई सूरत हाल पर भी तबादला ख्याल किया और बाहमी दिलचस्पी के उमूर पर करीबी राबता बरकरार रखने के आज़म का इआदा किया। पाकिस्तान ने चीन के शहर शंघाई में मुनक़िदा एक तकरीब के दौरान वर्ल्ड आर्टिफिशियल इंटेलिजेंस कोऑपरेशन ऑर्गेनाइजेशन के क़याम के माहदे पर दस्तखत किए हैं। नायब वज़ीर आज़म इसहाक डार ने पाकिस्तान की जानिब से माहदे पर दस्तखत किए। वज़ारत ख़ारिजा के मुताबिक पाकिस्तान ने मसनू जहानत की बैनुल अक़वामी तंजीम के बानी रुकन की हैसियत से मसनू जहानत के शोबे में खास तौर पर तरक्की पजीर मुल्कों के तनाजुर में आलमी ताउन को आगे बढ़ाने के लिए अपने अज़्म का इआदा किया। वज़ारत ख़ारिजा ने कहा कि पाकिस्तान मजमूई आलमी तरक्की को आगे बढ़ाने के लिए मसनूई जहानत तक मसावी रसाई को फ़रोग देने की कोशिशों में वर्ल्ड आर्टिफिशियल इंटेलिजेंस ताउन तंजीम के रुकन ममालिक के साथ मिलकर काम करने का ख्वाहां है। खजाना और महसूलात के वजीर सेनेटर मोहम्मद औरंगजेब ने कहा है कि ज़राअत पाकिस्तान की मआशी बहाली और पायदार तरक्की के लिए बुनियादी अहमियत की हामिल है। इन ख्यालात का इजहार उन्होंने इस्लामाबाद में जीनियाती तौर पर तब्दील शुदा मकई की कमेटी के पहले इजलास की सदारत करते हुए किया। वजीर खजाना ने कहा कि कमेटी को यह जिम्मेदारी सौंपी गई है कि वह अपनी सिफारिशात पेश करने से पहले तमाम मुतल्लिका शराकत दारों की आरा को मद्देनजर रखते हुए दस्तयाब साइंसी मुआशी और पॉलिसी शवाहिद का गैर जानिबदाराना जायजा ले। उन्होंने कहा कि पैदावारी सलाहियत को बेहतर बनाने और पायदार तरक्की को यकीनी बनाने के लिए मौसर कवायद जवाबित माहौलियाती तहफ्फुज़ और जदीद टेक्नोलॉजीज का जिम्मेदाराना इस्तेमाल इंतहाई जरूरी है। اقتصادی امور کے وزیر راحت چیمہ نے کہا ہے کہ حکومت پاسکو کے ذخائر سے گندم کی صوبائی ضروریات کو پورا کرنے کی ہر ممکن کوشش کرے گی۔ انہوں نے ان خیالات کا اظہار ملک اور صوبوں میں گندم کی طلب اور رسد کی موجودہ صورتحال کے ایک جائزہ اجلاس کی صدارت کرتے ہوئے کیا۔ احد چیمہ نے کہا کہ ملک میں گندم کی بلا تعطل دستیابی کو یقینی بناتے ہوئے عوام اور کسانوں کے مفادات کا تحفظ کرنا حکومت کی اولین ترجیح ہے۔ ادویہ سازی اور صحت کے شعبے میں دو روزہ پاک چین کاروبار سرمایہ کاری کانفرنس آج اسلام آباد میں شروع ہو رہی ہے۔ تقریب کا انعقاد خصوصی سرمایہ کاری سہولت کونسل، وزارت صحت اور ڈرگ ریگولیٹری اتھارٹی کے اشتراک سے کیا گیا ہے۔ کانفرنس کا مقصد فارماسیوٹیکل، ہیلتھ کیئر اور بائیو ٹیکنالوجی کے شعبوں میں سرمایہ کاری اور صنعتی تعاون کو فروغ دینا ہے۔ صحت عامہ کے شعبے میں سرمایہ کاری کے مواقع تلاش کرنے کے لیے تقریباً 500 مقامی اور بین الاقوامی مندوبین اور کاروباری شخصیات کانفرنس میں شرکت کریں گے۔ کانفرنس میں کاروباری حلقوں کی باہمی ملاقاتیں، نیٹ ورکنگ کے مواقع اور خصوصی سرمایہ کاری سیشنز شامل ہوں گے تاکہ دونوں ممالک کی کاروباری کمپنیوں کے درمیان روابط کو آسان بنایا جا سکے۔ یہ خبریں آپ ریڈیو پاکستان سے سن رہے ہیں۔ پاکستان نے سوڈان کے علاقے دارفور میں ریپڈ سپورٹ فورسز کے سنگین مظالم کی شدید مذمت کی ہے۔ دارفور کے بارے میں عالمی عدالت انصاف کی رپورٹ پر سلامتی کونسل کے بریفنگ اجلاس کے دوران گفتگو کرتے ہوئے اقوام متحدہ میں پاکستان کے مستقل مشن کے سفارتکار، کونسلر اور سیاسی رابطہ کار گل قیصر سروانی نے دارفور میں مسلسل بگڑتی ہوئی انسانی اور سلامتی کی صورتحال پر گہری تشویش کا اظہار کیا۔ انہوں نے زور دیا کہ سنگین مظالم کے ذمہ داروں اور سہولت کاروں کو انصاف کے کٹہرے میں لایا جائے۔ وزیراعظم یوتھ پروگرام کے چیئرمین رانا مشہود احمد خان نے کہا ہے کہ پاکستان کی مصنوعی ذہانت کی قومی پالیسی ملک کو علم پر مبنی معیشت میں تبدیل کرنے کا لائحہ عمل فراہم کرتی ہے۔ وہ نیو یارک میں مصنوعی ذہانت اور پائیدار ترقی کا مستقبل کے عنوان سے منعقدہ اعلی سطح کے ایک مباحثے سے خطاب کر رہے تھے۔ رانا مشہود احمد خان نے کہا کہ پاکستان کا ہدف ہے کہ 2030 تک 1,000,000 AI ماہرین تیار کیے جائیں، 10,000 تربیت کاروں اور اساتذہ کو تربیت دی جائے، اسکول سے لے کر یونیورسٹی کی سطح تک مصنوعی ذہانت کی تعلیم متعارف کرائی جائے، AI کے اعلی مراکز قائم کیے جائیں، ایک نیشنل AI فنڈ قائم کیا جائے اور یونیورسٹیوں اور صنعت کے درمیان تعاون کو مضبوط بنایا جائے۔ وزیراعظم یوتھ پروگرام کے چیئرمین رانا مشہود احمد خان نے نیو یارک میں تاجکستان کے جدت سازی اور ڈیجیٹل ٹیکنالوجی کے ڈائریکٹر خورشید مرزو سے بھی ملاقات کی۔ ملاقات میں مصنوعی ذہانت، ڈیجیٹل مہارتوں، کاروباری منصوبے اور نوجوانوں کی تخلیقی صلاحیت کے شعبوں میں تعاون بڑھانے پر تبادلہ خیال کیا گیا۔ فریقین نے پاکستان کے وزیراعظم ڈیجیٹل یوتھ ہب پروگرام کو تاجکستان کے AI ایکو سسٹم سے منسلک کرنے کے امکانات پر بھی غور کیا اور نوجوانوں کے وفود کے تبادلوں میں پیش رفت اور جدت پر مبنی شراکت داری کو فروغ دینے کے امور پر بات چیت کی۔ فرانس میں پاکستان کی سفیر ممتاز زہرا بلوچ نے میونسپل کونسل کغائی کے میئر اور صدر عمر یعقوب سے ملاقات کی۔ فریقین نے پاک فرانس دو طرفہ تعلقات مزید مضبوط بنانے کے طریقوں، خصوصاً عوامی روابط کو بڑھانے پر زور دیا۔ انہوں نے دونوں ممالک کے درمیان دوستی، تعاون اور باہمی افہام و تفہیم کو فروغ دینے میں سمندر پار مقیم پاکستانیوں کے اہم کردار پر بھی گفتگو کی۔ پاکستان اور جنوبی افریقہ کی 19 سال سے کم عمر خواتین کھلاڑیوں کے درمیان 5 میچوں کی سیریز کا دوسرا T20 کرکٹ میچ آج کراچی میں کھیلا جائے گا۔ میچ شام 7:30 بجے شروع ہوگا۔ جنوبی افریقہ کو سیریز میں 1-0 کی برتری حاصل ہے۔ فٹ بال عالمی کپ کا فائنل اتوار کو نیو جرسی میں ارجنٹائن اور اسپین کے درمیان کھیلا جائے گا۔ عالمی کپ میں تیسری پوزیشن کے لیے فرانس اور انگلینڈ کے درمیان میچ کل رات میامی میں کھیلا جائے گا۔ محکمہ موسمیات کی پیشگوئی کے مطابق آئندہ 12 گھنٹوں کے دوران ملک کے بیشتر حصوں میں موسم زیادہ تر گرم اور مرطوب رہے گا۔ تاہم بالائی خیبر پختونخوا، کشمیر اور شمال مشرقی پنجاب اور مشرقی بلوچستان میں کہیں کہیں تیز ہوائیں چلنے اور گرج چمک کے ساتھ بارش کا امکان ہے۔ آج صبح ریکارڈ کیا گیا بعض بڑے شہروں کا درجہ حرارت۔ اسلام آباد 28 ڈگری سینٹی گریڈ، لاہور 32، کراچی 29، پشاور 30، کوئٹہ اور مظفرآباد 24، گلگت 20 اور مری 16 ڈگری سینٹی گریڈ۔ بھارت کے غیر قانونی زیر قبضہ جموں کشمیر کے لیے محکمہ موسمیات کی پیشگوئی کے مطابق شوپیاں اور بارہمولہ میں مطلع جزوی طور پر ابرا لود رہنے اور سپہر کے وقت تیز ہوائیں چلنے اور کہیں کہیں گرج چمک کے ساتھ بارش کا امکان ہے۔ پلوامہ، اننت ناگ، سری نگر اور لے میں مطلع جزوی طور پر ابرا لود اور موسم خشک، جبکہ جموں میں موسم گرم اور مرطوب رہے گا۔ آج صبح ریکارڈ کیا گیا درجہ حرارت، سری نگر، پلوامہ اور بارہمولہ میں 21 ڈگری سینٹی گریڈ، جموں 29، لے 9، جبکہ اننت ناگ اور شوپیاں میں 22 ڈگری سینٹی گریڈ۔ خبریں ختم ہوئیں۔ مزید خبروں اور تجزیوں کے لیے وزٹ کیجیے ہماری ویب سائٹ radio.gov.pk۔
2: کراچی، لاہور، اسلام آباد، پشاور، کوئٹہ، حیدرآباد، فیصل آباد، سیالکوٹ، ملتان، بہاولپور، سرگودا، لاڑکانہ، مٹھی، بچھا، خیرپور، کوہاٹ، بنو، ایبٹ آباد اینڈ میرپور آزاد کشمیر، دا بگیسٹ ایف ایم ریڈیو نیٹورک آف پاکستان۔ ٹیون ان ٹو دا ون ابو ایف ایم 101.1
3: فار لیٹسٹ نیوز ہیڈ لائنز آفٹر ایوری ون آور، ٹیون ان ٹو ایف ایم 101، دا چینل آف ریڈیو پاکستان۔

0: जी जी ना, वेलकम बैक। 10:51 हुए चाहते हैं। आज बहुत सारी अनयूजुअल चीजें हो रही हैं मेरे साथ। हो रही है ना? बहरहाल कभी कभी होता है। वैसे जिंदगी नाम ही इस चीज का है कि यहाँ पे अचानक से कुछ भी हो सकता है। जिंदगी का असल मजा ये है कि यहाँ पे आप लाख प्लानिंग कर लो, लाख सोच लो, लेकिन कुछ भी अनएक्सपेक्टेड सा ऐसा होता है कि आप हैरान हो जाते हैं कि अरे ये क्या हुआ। फरहीन शहजादी कहती हैं कि आपका नाम सुन के थोड़ा दुख हुआ, इस नाम ने मेरे दिल के जख्मों को ताजा कर दिया। अच्छा, मैंने क्या किया है आपके साथ, या मेरे नाम वाले शख्स ने आपके साथ क्या किया? बताइएगा, जरूर बताइएगा। और नैयर शहजाद हैं जी, नैयर साहब बहुत शुक्रिया आप हमारे साथ मौजूद हैं। यमन से आप हमें सुन रहे हैं, प्रोग्राम पसंद कर रहे हैं, और इसके साथ साथ कुछ मज़ीद मैसेजेस भी शामिल करते हैं। इस्लाम गुजर कहते हैं कि झूठे और करप्ट लोग अक्सर शॉर्टकट, धोखे और नाजायज़ ज़राए से जल्द कामयाब नज़र आते हैं, लेकिन उनकी कामयाबी अक्सर आर्जी होती है, जबकि इज़्ज़त, सुकून और एतमाद खरीदे नहीं जा सकते। हकीकी और पायदार कामयाबी दयानत, मेहनत और अच्छे किरदार से हासिल होती है। क्या बात है इस्लाम, आपने बड़ी खूबसूरत बात की है, बड़ी सही बात की है। अच्छा, ये भी तो डिपेंड करता है ना कि हम कामयाबी कहते किसे हैं। हर किसी के नज़दीक जो कामयाबी का भी जो मेयार है वो बड़ा डिफरेंट है। हर शख्स कामयाबी को एक ही पैमाने में नहीं तोलता। किसी के नज़दीक हो सकता है कि रिश्ते वो कामयाबी हों, कि आपके रिश्ते कितने मज़बूत हैं, आप अपने रिश्तों के साथ कितने ज़्यादा मज़बूती के साथ जुड़े हैं, आपकी रूट्स कितनी गहरी हैं। हो सकता है किसी के लिए ये कामयाबी हो सकता है किसी के लिए कामयाबी ये हो कि ये जो दौलत, ये शोहरत, ये शान व शौकत, ये मर्तबे जिस शख्स के पास हैं, चाहे उसके पास रिश्ते नाते हों या ना हों, लेकिन वो ये चीज़ें अगर अर्न कर लेता है किसी भी तरह से, तो उसके लिए कामयाबी का पैमाना वो है। कुछ लोगों के लिए कामयाबी का पैमाना सेहत होती है। वो ज़िंदगी के किसी ऐसे फेज से गुजर रहे होते हैं कि जहाँ पे उनके पास बाकी हर चीज़ मुनासिब मकदार में मौजूद होती है, लेकिन सेहत नहीं होती। वो खुशियों को, वो गमों को, वो त्योहारों को, ईदों शबरातों को वो सेलिब्रेट ही नहीं कर पाते, वो पार्टिसिपेट ही नहीं कर पाते। वो अपने आप से कहीं ना कहीं तंग होते हैं, क्योंकि वो सेहतमंद नहीं होते। तो उनके लिए तो शायद कामयाबी यही है, उनके लिए अचीवमेंट यही है कि वो तंदुरुस्त हो जाएं, वो तवाना हो जाएं। यकीन जानिए, कभी आपका किसी हॉस्पिटल में चक्कर लगे तो आपको मालूम होगा कि ऐसे ऐसे मरीज वहाँ पर मौजूद हैं जो ज़िंदगी से उम्मीद बिल्कुल हार चुके हैं। हालांकि उनकी उम्रें इतनी ज़्यादा नहीं हैं, हालांकि उनको बीमारियाँ भी इतनी बड़ी नहीं हैं, लेकिन अगर आप उनसे गुफ्तगू करेंगे तो वो आपको बड़े मायूस नज़र आएंगे। और वो आप जैसे सेहतमंद लोगों को इतने रश्क से देखेंगे और इतनी हसरत से देखेंगे कि कितने खुश नसीब हैं आप कि अपनी सेहत को एंजॉय कर रहे हैं, अपनी मर्जी से उठ बैठ सकते हैं, आ जा सकते हैं, सो सकते हैं, जाग सकते हैं, जिंदगी को मना सकते हैं। किसी शख्स के लिए कामयाबी का पैमाना ये है कि वो अपने रब के साथ कितना कनेक्टेड है। हो सकता है किसी के पास सेहत भी हो, उसके रिश्ते भी अच्छे हों, उसके पास बज़ाहिर दुनिया की शान और शौकत या दौलत भी हो, लेकिन अगर वो अपने रब के साथ कनेक्टेड नहीं है उसका रूहानी रिश्ता मजबूत नहीं है, तो हो सकता है कि किसी के नजदीक वो बिल्कुल भी कामयाब ना हो। बहरहाल कामयाबी की बड़ी डेफिनेशंस हैं। आप भी आइएगा, बताइएगा कि आप क्या समझते हैं कि कामयाबी की डेफिनेशन क्या है। जब हम कामयाबी की सही डेफिनेशन को कहीं ना कहीं पा लेंगे ना, तो फिर हम इस मिथ को भी कहीं ना कहीं सुलझा सकते हैं, जो आज का मेरा मौजू है, आज जिस पर हम बात कर रहे हैं, जिसके ऊपर इस्लाम ने बड़ी खूबसूरत बात की। सैयद शाहिद नकवी हैं, सलाम करते हैं, वालेकुम अस्सलाम। मरीना बिलाल कहती हैं कि ज़िया ऐसा होता है और मैं ये कहती हूँ, मगर वजह क्या है ये समझ से बाहर है। मैं ये बात अपने रिश्तेदारों के बारे में कहती हूँ। ओके, जैन अली कहते हैं कि नहीं सर, काम यही है, माशाल्लाह अच्छा काम है, पर पता नहीं कुछ दिनों से काम में दिल नहीं लग रहा, पता नहीं क्यों, और टेंशनें भी बहुत हैं और काम भी नहीं हो रहा। अच्छा, अगर इस तरह से हो कि काम भी आपका वही हो और टेंशनें भी बहुत हों, तो अगर मुमकिन हो तो एक ब्रेक लें। ब्रेक बड़ी ज़रूरी होती है, कभी कभी ना हम ज़िंदगी में ब्रेक नहीं लेते, हम अपने लिए वक्त नहीं निकालते। पॉज बड़ा जरूरी है भाई, स्पेस बड़ी जरूरी है। अगर मौका मिले, अगर हो सके तो शहर से बाहर निकल जाएं, फैमिली को लेके निकल जाएं, कुछ दिन वहां पे गुजार के आएं। अगर कोई आपका गांव है, कोई आबाई इलाका है, तो वहां पे चले जाएं कुछ दिन के लिए। अगर अफोर्ड कर सकते हैं तो मुल्क से बाहर का एक चक्कर लगाएं, उम्रे पे चले जाएं, हज की तैयारी शुरू कर दें। किसी और मुल्क में सैर सपाटे के लिए जा सकते हैं तो उसके लिए जाने की कोशिश करें। मुल्क में घूम फिर सकते हैं तो वहीं पे चले जाएं, नहीं तो अपने शहर में कुछ ऐसा गोशा तलाश करें जहां पे दोस्तों के साथ आप एक लंबी नशिस्त कर सकें, बग़ैर किसी मफाद के, बग़ैर किसी काम के। कभी कभी हम ना अपने बड़े करीबी रिश्तेदारों से, अपने दोस्तों से, अपने मिलने वालों से, जिनके साथ हम हमारा मोहब्बत का भी रिश्ता होता है ना, हम उनसे चाहते ना चाहते हुए उनसे भी सिर्फ काम के मुतालिक ही मिलना शुरू कर देते हैं। आपने देखा होगा कि आपके कई ऐसे दोस्त होंगे जो बड़े पुराने होंगे, जो बड़े जिगरी यार होंगे, लेकिन अब अगर आप उनसे मिलते होंगे तो अब उनसे मिल के बजाय के इधर उधर की बातें हों, रिलैक्स होने वाली बातें हों, आप उनसे भी काम की ही बातें करते हैं। आप उनके पास जाते हैं, मिलते हैं और उनके पास बैठ के भी काम की बातें करके वापस आ जाते हैं। वो दोस्त ही क्या कि जिसके पास जाके आप सिर्फ काम की बात करके आ जाएं। किंग फजल खान हैं और कोयटा से आप हमें सुन रहे हैं, बहुत शुक्रिया। जुगनू जूनियर ने हमें ज्वाइन किया है, सलाम करते हैं, वालेकुम सलाम, और कहते हैं कि ऐसा करना होता है तो पहले बता दिया करें, ये अच्छी बात तो नहीं है, और यकीन जाने कि मैंने पहले बता दिया था, अब आप लेट हो गए तो उसमें मेरा क्या कसूर है। कॉल लेते हैं, देखते हैं हमारे साथ कौन मौजूद है। 04221100101 पे आपकी कॉल्स ली जा रही हैं, बल्कि इससे पहले हम एक न्यूज़ ब्रेक की तरफ बढ़ते हैं।
1: के दूसरे T20 मैच में पाकिस्तान की 19 साल से कम उम्र खवातीन की टीम ने जनूबी अफ्रीका को 47 रन से हरा दिया।
2: कराची, लाहौर, इस्लामाबाद, पेशावर, क्वेटा, हैदराबाद, फैसलाबाद, सियालकोट, मुल्तान, बहावलपुर, सरगोधा, लाड़काना, मिट्टी, बिच्छा, खैरपुर, कोहाट, बन्नू, एबटाबाद एंड मीरपुर आजाद कश्मीर। the biggest FM radio network of Pakistan. Tune in to the one above, FM 101.
3: For latest news headlines, after every 1 hour, tune into FM 101, the channel of Radio Pakistan. Radio Pakistan.
0: ओके जी, 11 बज चुके हैं, 11:01 हो चुके हैं, एक घंटा गुजर चुका है और एक घंटा बाकी है आपके और हमारे साथ में. करते हैं अभी बहुत सारी बातें, लेकिन आपकी कॉल्स का सिलसिला लेते हैं, देखते हैं हमारे साथ कौन है. अस्सलाम वालेकुम.
4: बिस्मिल्लाह. वालेकुम सलाम. क्या हाल है जी? ठीक ठाक है आप?
0: अल्लाह का शुक्र. शहजाद भाई, आप सुनाए, ठीक हैं, खैरियत से?
4: आपकी दुआएं तो माशाल्लाह, तबीयत ठीक है ना? माशाल्लाह जी,
0: माशाल्लाह. तबीयत अभी उस तरह से ठीक नहीं है, लेकिन हो जाएगी
4: इंशाल्लाह. इंशाल्लाह अल्लाह खैर करेगा जी.
0: दुआएं करते रहें बस आप.
4: ये
0: तुन के दुआएं करनी है आपने.
4: तुन के करा तो अगले मुन के दा दिन फिर फायदा
0: नहीं. दुआवां दुआवां ते कौन थानू मुनेगा?
4: बस वैसे ही जोड़ बनाया है जी.
0: वेख लो, बड़ा बेजोड़ किस्म दा जोड़ बनाया तुसी.
4: अच्छा, माशाल्लाह चंगा ताडा प्रोग्राम हो रहा, और मौजू भी बड़ा चंगा जी. एदे बारे च गलबात बहुत वधिया करनी चाहीदी है जी.
0: ते करो ना सरकार.
4: करन लगे आ जी.
0: करो ना, कुछ ते करो.
4: ठीक है जी. देखो जी, जेड़ा इंसान कहना ना, मैं बड़ा चलाकी तैयारी नाल मतलब के काम कीता, धोखा दिता, वो बक्की तोड़ने वाली सुकून होएगा, लेकिन हमेशा वास्ते ओहदे वास्ते सुकून नहीं होएगा जी.
0: अच्छा.
4: जो उन्हें कुताहियां गलतियां कीतियां या किसी नूं धोखा दिता, वो जरूर अगे आंदियां ने.
0: अच्छा.
4: लेकिन यह जरूरी नहीं कि इसलिए बंदा तरक्की करता है. अल्लाह ताला मेहनत का भी सिला देता है. दयानतदार मेहनत से काम करो, उसका सिला भी अल्लाह ताला देता है.
0: बिल्कुल ठीक, बिल्कुल ठीक.
4: ये और ये जो कमाई है ना किसी को धोखा दे के, या मतलब ये ना समझे कि वो बहुत कामयाब हो गया, वो कामयाब नहीं हुआ. तो वो गुंजल में फंस गया.
0: किस किस्म की गुंजल में?
4: ये गुंजर इधर भी साफ होगा तो आगे जाके भी साफ देना पड़ेगा.
0: ठीक है.
4: दुनिया में भी साफ हो जाता है जी.
0: होता है दुनिया में साफ? आप मानते हैं?
4: हाँ जी, हाँ जी, बिल्कुल मानते हैं जी. हमने खुद देखा हुआ तो बोल रहा हूँ.
0: शहजाद साहब, हम तो देखते हैं कि जो बुरे लोग हैं वो बुराइयां करते रहते हैं, करते करते ही मर जाते हैं, आगे उनकी औलादें भी बुराइयां करती रहती हैं, वो जहां होते हैं वहीं के वहीं होते हैं. गरीब बंदा हमेशा पिसता रहता है माड़ा.
4: ये देखे ना, जैसी फसल बीजेंगे वैसे ही फल पाएंगे. जो बेईमानी करते आगे औलाद भी ऐसे ही कर रही है, तो उसकी औलाद भी ऐसे ही करेगी.
0: वो उन्होंने बेईमानों ने अपना एका किया होता है आपस में, वो बड़े ठीक होते हैं, इसकी क्या बात है?
4: हाँ, वो तो बड़े खुश होते हैं जी. मैंने फलाने को धोखा दिया, मैंने इतने पौन कमा लिए, इतने पैसे कमा लिए. लेकिन वो उसके लिए आगे पता चलता जाके, वो हमारे जो ना एक दीदी देखे मैंने, वो सब्जी की दुकान थी.
0: अच्छा.
4: वो लोगों को सौदा कम देता था जी, और तो उस पर गाग भी लगे हुए थे. लेकिन एंड पे जब उसकी मौत आई है, वो अल्लाह ताला माफ करे, ये लातों में जो ना लता जो जो ना कीड़े पड़ गए थे. दुनिया में ये हिसाब हुआ.
0: हुए हुए. अच्छा.
4: हाँ जी. तो ये बेईमानी का पैसा जो है ना, वो अच्छा नहीं होता, वो अपना आप इधर दिखा के जाता है.
0: अच्छा, हम सिर्फ पैसे की वैसे बात नहीं कर रहे
4: जी.
0: कभी कभी होता है कि जैसे रिश्ते होते हैं
4: जी,
0: ठीक है, रिश्ते नाते होते हैं, तो कुछ लोग क्या करते हैं कि वो बड़ी चलाकी से रिश्तों में गुंजल वुंजल डाल के, झूठ वूठ बोल के, चलाकियां करके खुद अच्छे बन जाते हैं
4: जी.
0: खुद बड़े बन जाते हैं, पंचायती बन जाते हैं, बॉस बन जाते हैं, तो और बजाहिर वो पूरी दुनिया को लोग अच्छे नजर आ रहे होते हैं कि यार ये तो बड़ा अच्छा बंदा है, बड़ा सही है. वो पता उन लोगों को होता है कि जिनके साथ वो जिनको उसने डसा होता है उसने, तो अमूमी तौर पे लोग ये समझते हैं कि यार ये तो बड़ा अच्छा बंदा है, बड़ा जबरदस्त बंदा है, ये तो
4: अच्छा लगता है ना, लेकिन बड़े काम का बंदा है. हाँ, काम का नहीं ना होता, वो जो बदनाम हो जाता है एक दिन, जो आदमी बदनाम जो होता है.
0: شہزاد بھائی بہت شکریہ.
4: ایک بات اور چھوٹی سی, وہ ایک آدمی تھا نا اس کا باپ بیمار ہو گیا نا جب, تو اس نے سوچا اس نے کیا ادھر بیماری پھیلی, چلو اس کو نہر میں پھینک آتے.
0: اچھا
4: اچھا, وہ جب پھینکنے لگا نا اس کو نہر میں جا کے, تو اس نے بولا بیٹا تھوڑا سا آگے پھینکنا مجھ کو. ہاں جی, وہ کہنے لگا وہ کیوں, کہنا یہاں پہ میں نے اپنے باپ کو پھینکا تھا تو تم مجھے تھوڑا آگے. وہ یہ سمجھ کی بات ہے نا, وہ سوچ آ گئی کہ جی میں اپنے باپ, اس نے اپنے باپ کو پھینکا ہے, میں اپنے باپ کو پھینکوں گا اور میری اولاد مجھے پھینکنے آ جائے گی.
0: واہ واہ,
4: یہ لڑی چل پڑتی نا, لیکن اللہ تعالیٰ نے ایسی دیر میں بات آئی اس کو واپس لے آیا, اس کی خدمت کرنی شروع کر دی. تو جیسا پیڑ لگائیں گے ویسا ہی پھل پائیں گے.
0: بالکل ٹھیک, بالکل ٹھیک. بہت شکریہ شہزاد بھائی, تھینک یو سو مچ کال کے لیے.
4: اللہ حافظ.
0: السلام علیکم.
5: شکر الحمدللہ. وعلیکم السلام. بڑے بھائی محمد طارق عرض کر رہا.
0: طارق بھائی میں چھوٹا ہوں آپ سے.
5: اللہ تعالیٰ آپ کو تندرستی دے, آپ کے پاس پیٹ بھی بڑی ہے اور آپ کا ظرف بھی بڑا ہے اور آپ کی ذمہ داری بھی بڑی ہے.
0: یہ تو آپ باتیں کر رہے ہیں ریڈیو سیکھ سیکھ کے. مجھے پتا ہے آپ اتنے عرصے سے, اتنے عرصے سے آپ ریڈیو سن رہے ہیں تو اتنی باتیں تو آپ کو بھی کرنی آ ہی گئی ہیں نا. کیسے کر لیتے, کیسے کر لیتے, ایسے آپ نے بات کو گھمایا نا کہ میں تو کہتا ہوں کہ مجھے وہاں پہ ہونا چاہیے تھا, آپ کو ادھر ہونا چاہیے تھا.
5: اللہ تعالیٰ آپ کو تندرستی والی زندگی عطا کرے اور مکمل صحت یابی عطا فرمائے.
0: آمین آمین. بہت شکریہ, تھینک یو. کیا کہنا چاہیں گے سر؟
5: کہنا یہ چاہوں گا ضیاء بھائی کہ میں نے اپنی زندگی میں نا جتنے بھی کامیاب زیادہ تر دیکھے ایماندار آدمی دیکھے.
0: اچھا, آپ ان اس والی سائڈ پہ رہتے ہیں.
5: ہاں
0: ٹھیک ہے.
5: میں نے اپنی زندگی میں دیکھا, کیونکہ کامیاب اور اچھی زندگی کے لیے سب سے اہم ایمانداری, اچھا اخلاق, اچھا معیار اور اعتدال. اپنی زندگی میں اعتدال رکھنا ضروری, بہت ضروری.
0: واہ واہ واہ, خوبصورت بات.
5: اور میں سمجھتا ہوں ضیاء بھائی کامیابی جو
0: جی
5: خوش نصیب ہونا بڑی بات نہیں ہے, قدرت پہ شاکر اور اپنے نصیب پہ خوش رہنا بہت بڑی بات ہے.
0: واہ واہ واہ, بالکل ٹھیک ہے, بالکل ٹھیک کہہ رہے ہیں آپ.
5: ہاں, اصل زندگی کی کامیابی یہ ہے.
0: بالکل ٹھیک ہے.
5: جو میں نے برے آدمی جیسے آپ بات کر رہے تھے نا, زندگی میں میں نے ناکام ہی دیکھے آگے جا کر, کیونکہ جو بھائی وہ بچے نے بہت خوبصورت بات کی, کامیابی اور کردار زندگی میں ہمیشہ ساتھ ساتھ ہی چلتے ہیں. کامیابی انسان کو بلندی تک لے جاتی ہے, جبکہ اچھا کردار انسان کو ہمیشہ بلند رکھتا ہے.
0: کیا بات ہے, کیا بات ہے, بہت زبردست بات, بہت.
5: اور آپ کی سب سے بڑی طاقت شرافت ہے, اور جو آپ بات کر رہے ہیں نا پوسٹ کی زیادہ ہے اپنی. اصل میں معاشرہ دنیا کا دستور نہیں بدلا جا سکتا, معاشرہ آج کیا ہے, معاشرہ یہ نہیں دیکھتا کہ کل آپ کیا تھے یا آنے والے کل میں اللہ آپ کو کیا بنا سکتا ہے. معاشرہ صرف یہ دیکھتا ہے کہ آج آپ کیا ہیں.
0: بالکل ٹھیک, صحیح کہہ رہے ہیں آپ, صحیح کہہ رہے ہیں. بہت شکریہ جناب.
5: یہ دنیا کا دستور ہے, اللہ تعالیٰ آپ کو ہمیشہ تندرستی والی زندگی عطا فرمائے. آپ کی پوری مینجمنٹ کو سلیوٹ, اور اسپیشلی نیلا فاضی اور کیا نام ہے پروین اپی کراچی سے بہت سارا سلام پیار اور بہت ساری دعائیں. اللہ نے کہ بان سے سدا جیوے سونا پاکستان.
0: بہت شکریہ, تھینک یو سو مچ, ہمارے ساتھ موجود تھے. ایک اور کال لیتے ہیں, پھر اس کے بعد ہم ایک گانے کی طرف بڑھیں گے. السلام علیکم.
6: وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ.
0: کون بات کر رہے ہیں؟
6: جناب اسد علی ضلع لاہور سے عرض کر رہا ہوں.
0: جی اسد صاحب کیا کہنا چاہیں گے؟
6: ماشاء اللہ توفیق دے استاد جی بڑا پیارا شیر ہے آج. استاد جی میں اپنی بات کرتا ہوں تھوڑی اردو تھوڑی پنجابی کیونکہ ماشاء اللہ تسی میرے استاد ہو. میں نا اے ٹی ایم چلا گیا پیسے نکوالنے کے لیے نا, تو مجھے اے ٹی ایم چلانا نہیں آتا. اصل میں نا میں بلائنڈ ہوں.
0: اچھا.
6: تو مجھے اے ٹی ایم چلانا نہیں آتا تھا. ادھر نا ایک دوست کھڑا ہوا, نہ میرے کو پہچان نہ جان میں ہے. اس کے نا وساخ آیا اللہ کی رضا کے لیے کہ یار بھائی جان مجھے نا اے ٹی ایم سے 2000 روپیہ نکال دو.
0: اچھا.
6: تو اوپر اللہ بیٹھا نیچے آپ, مجھے نہیں پتا کیا کیا گا رہے ہو. کہتا ہے اے ٹی ایم کے اندر پیسے کتنے ہیں آپ کے؟ میں نے بولا میری اے ٹی ایم کے اندر ہے 8000 روپیہ. کہتا کوئی بات نہیں اللہ آپ کی حفاظت کرے گا. لو جناب اس نے 7000 روپیہ اے ٹی ایم سے نکالا, 5 ڈالا اپنی پاکٹ میں, 2000 روپیہ جناب مجھے دیا. جہاں سے مجھے بٹھایا تھا اس سے تقریباً کافی پیچھے اتار گیا.
0: صحیح.
6: 3 گھنٹے میں ریل بھی اتارا پیدل خجل خراب سڑکوں پر, اور 5000 روپے کی سمجھ لو کہ وہ تیاری بھی لگا گیا.
0: صحیح.
6: میں جس سے بھی بڑا کرتا ہوں نا وہ الٹا میرے ہی گال پڑتا ہے.
0: یہ تو آپ نے کسی کا بھلا نہیں کیا, یہ تو آپ ہی کی بے وقوفی ہے. آپ گئے ہو اور آپ نے جا کے ایسے ہی باہر کسی کے اوپر بھی اعتبار کر کے اس کو دو بول کہہ کے اوپر اللہ ہے اور نیچے آپ ہیں, تو یہ تو آپ کو خیال کرنا چاہیے تھا.
6: بس اس کے اندر میں اپنی بھی تھوڑی سی غلطی تسلیم کرتا ہوں.
0: کیونکہ آپ اگر آپ نہیں دیکھ پاتے تو آپ کو کسی کو ساتھ لے کے جانا چاہیے تھا جو آپ کے بھروسے کا بندہ ہوتا. اس طرح تو اگر آپ کریں گے تو اس طرح تو کبھی بھی کوئی بھی آپ کو ہمیشہ دھوکہ ہی ملے گا. لوگ تو انتظار میں ہوتے ہیں.
6: یو رائٹ. اس سے علاوہ بھی میں نے اپنی رائے میں نا اکثر نیکی کرنے کی کوشش کی ہے, لیکن وہ نا الٹا میرے گال ہی پڑتی ہے. یہ بھی پتہ نہیں کیا اللہ کی طرف سے کچھ معاملات ہے. میں نے نا بڑوں کے ساتھ بھلا کیا ہے لیکن وہ الٹا میرے گال ہی آتا ہے. یہ بھی میرا تجربہ ہے. رہی بات دوست کی, جی بھائی میری لائف کا تجربہ تقریباً میری 20 سال عمر ہے. ٹھیک ہے. میں نے 20 سال کے اندر تجربہ کیا کہ سوائے ماں باپ کے اس دنیا فانی میں کوئی بے لوس رشتہ نہیں ہے.
0: بالکل ٹھیک.
6: سوائے ماں باپ کے.
0: بالکل ٹھیک کہہ رہے ہو آپ. بالکل ٹھیک کہہ رہے ہو.
6: ماں باپ ہی ہیں جو بے لوس بے لالچ اولاد سے محبت کرتے ہیں. باقی جتنے بھی رشتے ہیں نا سب لالچ کے رشتے ہیں. خالہ ماموں پھوپھو جتنے بھی رشتے ہیں ہمارے دنیا پر سب وہ لالچ کے رشتے ہیں. باقی اللہ پاک آپ کو صحت والی تندرستی والی کامیابی والی لمبی زندگی عطا فرمائے. تمام سننے والوں کو سلام پیارا برا تمام کے لیے, بالخصوص آپ کے لیے میری دل سے دعا. اللہ پاک آپ کو صحت.
0: بہت شکریہ سر. تھینک یو سو مچ آپ نے کال کی. جیتے رہیں سلامت رہیں آباد رہیں.
6: اللہ حافظ.
0: بہت شکریہ. بہت شکریہ.
6: پاکستان
0: زندہ باد. جی خیر بہت انٹرسٹنگ کالز آ رہی ہیں اور زیادہ تر لوگ جو ہیں وہی بات کر رہے ہیں جو کہیں نہ کہیں اصولی بات بھی ہے. خیر آپ سب کی فیڈ بیک کا, آپ سب کے میسیجز کا, کمنٹس کا بے حد شکریہ. آصم اظہر آن دا ووکلز. دا ٹریک از میری زندگی ہے تو. یہ سنیے گا. اس کے بعد ملتے ہیں. مجھے ضیاء انجم کہتے ہیں.